0: روشنی جو قافلو منزل طرف گامزن مظہر اسکول سسٹم محراب پور شاندار تدریسی عمارت پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو بائک کار پارکنگ بہترین فرنیچر شاندار کمپیوٹر فزکس کیمسٹری بایولوجی جو لیبارٹریوں آڈیو ویژول لیکچر سسٹم کی سہولت کیمسٹری فزکس بایولوجی ریاضی انگلش تے خصوصی توجہ انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ راندن جو میدان اتے منعقد تھیندڑ مقابلہ تحریر تقریر ذہنی آزمائش جا مقابلہ پہنجے اکھن جے نور نیانن پیارن پٹرن جے مناسب تعلیم تربیت لائے اڈوئی مظہر اسکول سسٹم مہراپور جی وزٹ کریو ودیک رابطے لائے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم کانٹیکٹ نمبر 03000027234 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور کانٹیکٹ نمبر 3018654
1: आशिक होंडा शोरूम मेहरा पर एचलेस होंडा मोटरसाइकिल चौक पर एतमाद मा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट दे दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी है होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट आरपीएम जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वने थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जैर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिला आसिम हुसैन आराई 03073592120
2: खुशखबरी हाँ अवां जे पांजे शहर मेहराबपुर में गिम्स अस्पताल गंबड़ जो चमड़ी वारन आई नहन एलर्जी कॉस्मेटिक वचड़ंदड़ बीमारियों जो माहिर डॉक्टर बशीर अहमद मेमण रोजानो शाम जो असर निमाज खां इशा जे निमाज ताईं हर आचर ते सुबुह जो 9 वगे खां रात 8 वगे ताईं मरीजन जो इलाज कंदा आहिन एड्रेस रोशन स्किन व एलर्जी क्लिनिक नज़ रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहराबपुर वधीक राब्ते जे लाइ 385-569-03-00-33-855-69
3: लोग कहते हैं मेरी स्किन की चमक है डायमंड जैसी मेरी स्किन की डायमंड जैसी चमक है मेड डायमंड ग्लो ब्लीच क्रीम से जो डीप क्लीन करे और दे 4 गुना ब्राइटनेस चमक ऐसी डायमंड स्किन जैसी है मेड डायमंड ग्लो ब्लीच क्रीम लोग कहते हैं मेरी स्किन की चमक है डायमंड जैसी मेरी स्किन की डायमंड जैसी चमक है मेड डायमंड ग्लो ब्लीच क्रीम से जो डीप क्लीन करे और दे 4 गुना ब्राइटनेस चमक ऐसी डायमंड स्किन जैसी है मेड डायमंड ग्लो ब्लीच क्रीम
4: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
5: जडे मां पांजो ख्याल रखंदी आहे त सेहत नसलन ताई हलंदी आहे ही पैगाम कश फाउंडेशन कैनेडियन गवर्नमेंट जी तरफा पेश कयो वयो

0: मरीजन जो इलाज कंदा आहिनि हर जुमे छंछर ऐं आचर ते, यानी हफ़्ते जा टे ॾींहं डॉक्टर साहिब जी जेकी चेकअप फीस हूंदी आहे उहा बिल्कुलु फ्री हूंदी आहे, बिल्कुलु मुफ़्त हूंदी आहे, जेका जर्मन फ्रेंचाइज़ वारा बर्दाश्त कंदा आहिनि, जेके डॉक्टर साहिब जी फीस बि अफोर्ड नथा करे सघनि। उन्हनि जे लाइ इहा हिकिड़ी फैसिलिटी रखी वई आहे डॉक्टर साहिब जे तरफ़ां, डॉक्टर साहिब जी जेकी कंपनी आहे उन जे तरफ़ां, जीअं उहा डॉक्टर साहिब खे पंहिंजो चेकअप कराए सघनि। इहा ॻाल्हि अव्हांखे ज़रूरु ॿुधाईंदासीं, नोट कराईंदा हलंदासीं त अव्हांखे दवा स्टोर तां वठणी हूंदी आहे। प्रोग्राम सिहत जी ॻाल्हि जीअं महिरापुर FM 94 जो ही आवाज़ अव्हांजे समातुनि ताईं पहुचे पियो। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजे स्टूडियो में मौजूदु आहिनि, जेकी मुख़्तलिफ़ बीमारियुनि बाबति तव्हांखे ॼाण ॾेई रहिया आहिनि। 0301-2196-851। डॉक्टर साहिब खे भलीकार चवंदासीं, ख़ासि महिरबानियूं आहिनि डॉक्टर साहिब जूं जो पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में डॉक्टर साहिब आया आहिनि। ऐं डॉक्टर साहिब जी इहा हिकिड़ी मोहबत आहे जो पंहिंजो क़ीमती वक़्तु कढी करे असांजे स्टूडियो में ईंदा रहनि था। उर्दूबी ख़ासकली खां परवानो ज़ुल्फ़िकार अली ख़ासकली साहिब जो ख़ासि महिरबानियूं मोहबतूं आहिनि। प्रोग्राम आहे सिहत जी ॻाल्हि, तव्हां असांजे प्रोग्राम में लाइव कॉल ज़रिए शामिलु थी सघो था। 0301-2196-851 ते कॉल करे ऐं शामिलु थी सघो था। प्रोग्राम सिहत जी ॻाल्हि जीअं महिरापुर FM 94 जो ही आवाज़। डॉक्टर साहिब, पंहिंजे मौज़ू खे अॻिते वधाईंदा हलूं था। इन खां अलावा ॿिया जेकी मुख़्तलिफ़ असांजा प्रोग्राम में माना जेकी मरीज़ आहिनि या जेके व्यूज़ ॾींदा रहनि था, उन्हनि जे बारे में असीं जीअं तव्हां गुर्दे जी इन जी मसाने जी पथरी जी ॻाल्हि कई, इन जी पित जी पथरी जी, ख़ासि तौर ते माण्हू चवंदा आहिनि त साईं पित जी पथरी नाहे निकिरी सघंदी, ऐं तव्हां वटि ॾिसो हिकिड़ो होम्योपैथिक में निकिरी वञे थी, त इन जे लाइ अव्हां छा सजेस्ट कंदा आहियो, ख़ासि तौर ते ट्रीटमेंट खां अलावा जेकॾहिं उनखे थिए थो, या वरी जेकॾहिं पितो माण्हू कढराए था अचनि पिया, उन्हनि सां वरी मादे जो मसइलो थी थो वञे पियो, उन्हनि खे छा चवंदासीं?
1: तमामु ज़बरदस्त ॻाल्हि आहे ऐं वाक़ई बिल्कुलु सही ॻाल्हि आहे त जॾहिं पितो जेके असांजा फैट्स हूंदा आहिनि उहो पितो अख़राज कंदो आहे, पर जॾहिं पितो पंहिंजो कमु छॾे वेंदो आहे या पितो जॾहिं रिमूव थी वेंदो आहे त पोइ सारो प्रॉब्लम, सॼो लोड जेको आहे सो न मादे ते अची वेंदो आहे, ऐं पोइ मादो हमेशह डिस्टर्ब रहंदो आहे, उनजे करे पेशंट खटियूं खटियूं ढकारियूं उनखे ईंदियूं आहिनि, वात में पाणी अची वेंदो आहे, पेट फूलजी वेंदो आहे, ऐं हां में सूरु पवणु शुरू थी वेंदो आहे। इहा तकलीफ़ ख़ासि करे राति जे टाइम में जेको आहे सो उन पेशंट खे थींदी आहे। जिन खे इहे थींदड़ आहिनि उहे ज़रूरु जेको आहे सो इन ॻाल्हि खे नोटिस कंदा हूंदा त उन्हनि खे इहा तकलीफ़ राति जे टाइम में ऐं तमामु हिकिड़ी दर्दनाक तकलीफ़ थींदी आहे ऐं तमामु घणी तकलीफ़ जॾहिं वञी उहो हॉस्पिटलाइज़ थींदा आहिनि, ड्रिप्स वग़ैरह लॻंदियूं आहिनि ऐं इंजेक्शन्स वग़ैरह, तॾहिं उनखे आराम मिलंदो आहे। लेकिन होम्योपैथिक में जेको आहे सो जॾहिं ट्रीटमेंट ॾिनी वेंदी आहे त उन में इहो गाल ब्लैडर खे रिमूव करण जो सवाल ई पैदा न हूंदो आहे, छो जो इहे स्टोन्स जेको आहे सो निकिरी वेंदा आहिनि ऐं गाल ब्लैडर पंहिंजे असल सूरत में हूंदो आहे ऐं वरी पेशंट जेको आहे पेशंट जो मादो सही तरीक़े सां कमु कंदो आहे। सो इन जे करे ई जेको आहे सो अच्छा जेकी तव्हां पुछो त जेकॾहिं इलाज खां अलावा जेकी देसी ॾसनि जे हवाले सां असां ॻाल्हि कयूं त ॾिसो कुदरत जेको आहे सो उनजी हर शइ में शिफ़ा रखियल आहे। जी मिसाल जैतून जो तेल आहे, अल्ला ताला जैतून जो ज़िक्र क़ुरान शरीफ़ में कयो आहे ऐं जैतून जे तेल में शिफ़ा आहे। अहिड़े तरीक़े सां 40 ॾींहनि ताईं हिकिड़ो कामयाबु नुस्ख़ो मां हमेशह ॿुधाईंदो ईंदो आहियां ऐं हाणे त जेको आहे सो हर को अव्हांखे ॿुधाईंदो बि हूंदो त 40 ॾींहनि ताईं जेकॾहिं हिकिड़ो चमचो सुबुह जो नेराने नीम गरम गिलास पाणी में अव्हां जेको आहे सो हिकु चमचो जैतून जो तेल, हिकु चमचो माखी ऐं हिकु चमचो लीमे जो रस जो मिलाए तव्हां पीआरींदो पेशंट खे त उहो अल्ला ताला जी महिरबानी सां उहो एतिरी जेको आहे सो पंहिंजी ताक़त रखे थो जो उन पथरी खे जेको आहे सो बिल्कुलु ॻारे थो ऐं उहे जेके असरात आहिनि जंहिंजे करे थिक वॉल्स थी वञनि थियूं ऐं जेको आहे सो गाल ब्लैडर जूं ऐं जंहिंजे करे उन में चर्बी इकट्ठा थी वञे थी, उहा गलण शुरू थी वञे थी ऐं पेशंट खे जेकी तकलीफ़ आहे उहा घटिजणु शुरू थी वञे थी। बेशक मेडिसिन्स पंहिंजियूं ॾींदा आहियूं लेकिन इहे बि शयूं गॾु पेशंट खे जेको आहे सो ॾियण सां काफ़ी अफ़ाको अची वेंदो आहे। त मां हमेशह चाहे अच्छा इहा ई साॻी नुस्ख़ो त तव्हां चाहे किडनी स्टोन कंहिंखे आहे उनखे बि तव्हां ॾींदो त उन जूं बि इहे स्टोन जेको आहे सो ॻरण शुरू थी वेंदा आहिनि। लेकिन ख़ासि करे गाल ब्लेडर जे हवाले सां ॻाल्हि कयां त गाल ब्लेडर में इहो नुस्ख़ो तमामु कामयाबु आहे ऐं असां इहो ई नुस्ख़ो जेको आहे सो दोस्तनि खे ॿुधाईंदा आहियूं। इन मां काफ़ी
0: सारो सर तमामु इहो बहितरीन हिकिड़ो तव्हां नुस्ख़ो ॿुधायो। मां चवंदुसि इहो नुस्ख़ो अञा बि तव्हां रिपीट कयो जेके दोस्त न सम्झी सघंदा आहिनि, छो जो हिकु दफ़ो पहिरियों उन्हनि जो तवजो बि घटि हूंदो आहे, त भले हिकु दफ़ो रिपीट कयो जीअं उहे आसानी सां उनखे नोट बि करे सघनि, ॿुधी बि सघनि ऐं असीं उनखे चवंदासीं 0301-2196-8151 ते अवां खां कॉल करे पुछी बि सघनि था नुस्ख़ो।
1: बिल्कुलु, जैतून जो तेल जेको आहे सो मशहूरु हूंदो आहे। हिनमें जैतून जे तेल में ॿ क़िस्म जा तेल ईंदा आहिनि। हिकिड़ो ईंदो आहे मालिश जे हवाले सां जेको, ऐं ॿियो ईंदो आहे यानी पीअण जे हवाले सां। पीअण जे हवाले सां तव्हां कंहिंखे बि कंहिं सुठे मेडिकल स्टोर वारे खे या पंसार वटि वेंदो या कंहिं वॾे सुपर जनरल स्टोर में
0: पीअण मतिलबु खाइण में खाधे पीते में
1: इस्तेमालु कजे थो एक्स्ट्रा वर्जन ऑयल उनखे चइबो आहे, एक्स्ट्रा वर्जन ओलिव ऑयल। ॿाहिरिनि मुल्कनि जा बि अचनि था असां वटि जा, पाकिस्तान जा बि अचनि था, कहिड़ो बि मिली वञे त वधीक उहो बहितरु आहे एक्स्ट्रा वर्जन ऑयल जे नाले सां, यानी जेको पीअण जो या खाइण जो तेल इस्तेमालु कबो आहे। उहो चमचो हिकिड़ो ऐं चमचो सिंधी माखी जो, चमचो जेको आहे सो लीमे जे रस जो, इहे तव्हां पाणी में जेको आहे सो नीम गरम पाणी में विझी करे ऐं इस्तेमालु कराईंदो पेशेंट खे, त अलाह ताला जी महिरबानी सां चाहे किडनी स्टोन आहे चाहे गाल ब्लेडर स्टोन आहे उहा जेको आहे सो बिल्कुलु ख़तमु थी वञे थी।
0: तमामु बहितरीन सामिन खे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 तव्हांजी ख़िदमत में लाइव पेश कयो पियो वञे। डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु सिंध जो मशहूरु मारूफ़ डॉक्टर असांजे स्टूडियो में मौजूदु आहे, जेको मुख़्तलिफ़ बीमारियुनि बाबति ॼाण ॾेई रहियो आहे। डॉक्टर साहिबु हर अरबा ख़मीस जुमो छंछर आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पुटरा पेट्रोल पंप कोतली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। डॉक्टर साहिबु तव्हांजो तमामु घणियूं महिरबानियूं। डॉक्टर साहिबु तव्हां आख़िर में असांजे मौज़ ॿुधंदड़नि खे कहिड़ो पैगाम ॾियणु चाहींदा साईं?
1: जी सर बिल्कुलु, काल जे तरफ़
0: हा काल हिकिड़ी शामिलु कंदा हलूं था। पहिरीं ॾिसूं किथां जो कॉलर असां सां गॾु हूंदो, पर ही बि मिस कॉल थी चुकी आहे। तव्हां कहिड़ो पैगाम ॾियणु चाहींदासीं?
1: जेको आहे सो पैगाम इहो ई हूंदो आहे त 5 वक़्त जी निमाज़ जी पाबंदी ज़रूरी आहे, सदिको ज़रूरु ॾींदा कयो ऐं सदिके सां जेको आहे सो हर बीमारी हर तकलीफ़ दूरि थिए थी। ऐं उनखां अलावा जेके बीमार आहिनि उन्हनि जे लाइ या हॉस्पिटलाइज़ आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो, या जेके बे औलाद आहिनि उन्हनि जे लाइ ज़रूरु दुआ कंदा कयो, ऐं असांखे ज़रूरु दुआ में यादि कजो। वॾी महिरबानी।
0: प्रोग्राम सिहत जी ॻाल्हि अव्हां खे ॿुधाईंदा हलूं डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु मुख़्तलिफ़ बीमारियुनि जो माहिर डॉक्टर। डॉक्टर साहिबु हर अरबा ख़मीस जुमो छंछर आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पुटरा पेट्रोल पंप कोतली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। 0301-2196-8151 अव्हां कंहिं बि वक़्तु डॉक्टर साहिब सां राबतो करे सघो था। काल जो सिलसिलो अञा बि जारी आहे। डॉक्टर साहिबु पैगाम पंहिंजो ॾेई चुको आहे, पर असांजी कोशिशि हूंदी आहे त वरी बि जेको काल करे थो भला उनखे डॉक्टर साहिबु शामिलु कंदा हलंदा, हिकु बि काल शामिलु करे था छॾियूं प्यारी करे। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम
0: साईं, मुंहिंजा केरु साहिबु पियो ॻाल्हाए? जी जी भली कार चवंदा, अली नवाज़ साहिब खे ठीकु आहियो? तबियत ठीकु आहे मुंहिंजा साईं?
2: ख़ुशि आहियो?
0: दुआ आहे अलहमदुल्ला। छा पुछंदा साईं डॉक्टर साहिब खां?
2: डॉक्टर साहब जेको आहे इहो पासे में सूर थो पए थोरो।
0: अच्छा, उमिरि घणी आहे मुंहिंजे भाउ जी?
2: उमिरि 45 साल।
0: खॿे पासे या सॼे पासे या मथे सीने खां या हेठि पेट खां?
1: किचरो अची वेंदो आहे या यूटीआई इंफेक्शन थी वेंदो आहे या स्टोन हूंदो आहे या जेको आहे सो गैस्ट्रिक पेन बि पइजी सघे थो। सो उन अधे खे इहो ई चवंदासीं, हिकु त जेको आहे सो जीरो सौंफ अधु चमची रोज़ाना राति जो पाणी में काढ़े ऐं उहो काढ़ो पीअनि, इनशाला ताला फ़र्क़ु पइजी ईंदो। वरना रूबरू क्लिनिक ते, सुभाणे मां क्लिनिक ते हूंदुसि त रूबरू ॾेखारे वञनि त वधीक बहितर।
0: तमामु घणी महिरबानी डॉक्टर साहिबु। सामिन, डॉक्टर साहिबु मुख़्तलिफ़ बीमारियुनि जो माहिर डॉक्टर आहे। गुर्दे जी पथरी आहे, मसाने जी पथरी आहे, पिते जी पथरी आहे, नक जी हॾी वधियल आहे, गले जा गुदूद वधियल आहिनि, का बि बीमारी लाइलाज न आहे। अव्हां खे पुराणे खां पुराणो स्किन जो मसइलो आहे, जीअं 2022 खां वठी असीं अक्सर ज़िकिर कंदा आहियूं त स्किन जा तमामु घणा इशूज़ आया ऐं काफ़ी मरीज़ अहिड़ा जिन खे 5 साल 4 साल 3 साल थिया आहिनि ऐं उन्हनि खे 10 سال تھیا ہیں اسکن جا پرابلمز آئن ہیں وہ صحت یاب نتھیا تھن پیا تاں کو چون چاہو تھا
1: ڈاکٹر صاحب اس کے حوالے سے ماشاءاللہ کافی سارا پیشنٹس جو اسا ڈیل کیا ہے نا الحمدللہ کافی سارا ان کے شفا یاب تھی چکے ہیں
0: تمام بہترین جلدی گھڑی 10 سالن جو پیشنٹ ہے اسکن جو تو وہ بھی صحت یاب تھی ونن تھا مریض بھلے اسکن جو پرابلم ہے نک جی ہڈی وجل ہے گلے جا گدود ہیں اماں کے فالج ہے جے کے بالکل بھی گھومی نہ ہن سکندا یا جن کے سندھن جو سور جوڑن جو سور جے کے کندرگ ورا ہیں ڈاکٹر صاحب اڑا بھی مریض آیا جے کی گاڑی ما لہندا کون ہویا پر وقت گزرن کا پوجے ڈاکٹر صاحب علاج شروع کیو تو انن جو یا پوزیشن بیٹھی تو من وہ صحت یاب تھی ویا پان ڈاکٹر صاحب وٹ ایندا ہوا ایک کال جے کالر دی طرف ایندا سی السلام علیکم جی ادا کیر صاحب جو گل ہے نذیر خوش صاحب کے بھلے کار چوندا بلوچستان کا گلا پیو بلوچستان کتھا گلا پیو مجا سائیں
2: صوبت پر بلوچستان
0: اچھا صوبت پر بلوچستان کا چھا پچھندا ڈاکٹر صاحب کا تھرو پیا بدھو یا آس پاس میں آیا سندھ میں ہلو ماشاء اللہ تمام بہترین ڈاکٹر صاحب جی ڈاکٹر
1: صاحب بھا جی مہربانی اصے بلوچستان میں جو اسان کال کئی ہے ضرور بدھائی نہ سکتے خفقان جو سور یا میگرین پین یا اد متھے جو سور چوندا ہوں تو ان حوالے سے چاہیے تک تو ہومیوپیتھک میں کامیاب علاج موجود ہے جی کافی دفعہ بے ہندہ علاج کرائے چکا فرق نہ پی اٹ مہراپر جو سوچن روبرو ڈیکھارے دوا وٹ سکتا چو جو کافی سارا بلوچستان جا دوست اصا وٹ
0: جی بلوچستان کا اوستہ محمد بلوچستان کا تو ہی بھی اتنا جو سائیں ہے اس پاس جو ہے
1: اسا وٹ پیشنٹ بلوچستان جا موجود ہیں جے کورس تے ہیں ایندا ہیں بہرحال ادے کے بدائیں اسی تا اوستا قدوس ایکڑو خمیرہ ماجون ایندو ہے فی الحال جے کہ اساں نتھا چے سکن تا او تا وٹھی کرے اد چمچی صبح شام نیرانے استعمال کر سکدا ہے خس خس رات جو اد چمچی کھیر میں کاڑے او پے انشاءاللہ تعالی ان سا بھی اللہ تعالی ان کے کافی شفا دے
0: تمام گھنی مہربانی سامعین کے بدھائی دالوں سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ڈاکٹر منظور حسین میمن صاحب اسانجے اسٹوڈیو میں موجود ہیں 0301-9196-851 ڈاکٹر صاحب جو نمبر ہے ڈاکٹر صاحب مختلف بیماری بابت جان ڈیندا ہیں معلومات ڈیندا ہیں اسانجے معزز بدھندڑن کے اللہ تعالیٰ کے حکم سے وہ مریض صحت یاب تھی ونن تھا کا بھی بیماری لا علاج نہ ہی اواں کے کدیں بھی مایوس نہ تھینو متھے جو سور ہوجائے اد متھے جو سور ہے ان کا علاوہ تری ودی ونے تھی ہیپاٹائٹس بی ہے سی ہے جگر جو بیوں بیماریوں ہیں ان سبھی بیمارن جو ڈاکٹر صاحب کامیاب علاج کندا ہیں جن جو قد ننڈو ہے عورتن یا مردن جے پوشیدہ بیمارن جو ڈاکٹر صاحب کامیاب علاج کن تھا انہی تے پروگرام جو بھی وقت پانچ پجانے کی طرف ہی ونے پی پر ان کا پہرے اصا ایکڑی کال اجا پروگرام میں شامل کندا ہلوں تھا ڈسوں کتھا جو کالر ہوں السلام علیکم اولاد نتی تھے پئی ڈاکٹر صاحب اواں کے بدھائندو اواں ایف ایم بدھو یا ایتھے لائن تے رہو بدھو جی ڈاکٹر صاحب
1: بالکل دیکھی چاہیے تو ایک تو جی ان ٹیسٹوں مکمل ہیں تھل تو وہ روبرو کھڑی اچن ڈیکھارے ان جو علاج بہرحال ہومیوپیتھک میں موجود ہے ان کی جی پیشنٹ سامنے
0: جی صحیح
1: جی
0: تو ایف ایم بدھو یا وی ڈاکٹر صاحب کے بدھو
1: بالکل میں
2: دیکھی
0: ہاں بدھو بدھو
1: علاج موجود ہے اواں روبرو اچو اواں ٹیسٹوں کھڑی اچو تواں کے دوا ڈیندسی ڈیڑھ جی ذات رب تعالیٰ جی ہے شفا وہی ڈیندو ہے پر اساں ہومیوپیتھک میں اڑا کیسز کافی اساں ڈیل کیا ہیں جن سے اللہ تعالیٰ جی مہربانی سے اولاد تھی ویو ہے چاہے 5 سال جو ہوجائے چاہے 20 سال جو ہوجائے ان کے اولاد تھی ویو ہے
0: بالکل یقیناً میں سمجھا تو ادے ڈاکٹر صاحب جو سوال جو جواب بدھی ورتو ہوں جے تاج رپورٹوں ہیں جے تاج ٹیسٹوں ہیں وہ کھڑی کرے تو ڈاکٹر صاحب کے روبرو ڈیکھارو اللہ سنجی ذات دین والی ہے سامعین پروگرام جو بھی وقت پانچ پجانے کی طرف ہی وجے پی ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچھر آچر سومر تے صبح جو دہیں کا شام پنجے وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن 0301-9496-851 اساں جو نمبر ہے لائیو کال جو ان کے علاوہ ڈاکٹر صاحب جو بھی ساگو نمبر ہے اواں کہیں بھی وقت ڈاکٹر صاحب سے رابطہ کر سکو تھا جدہ بھی دعاؤں کے لیے ہاتھ کھڑو اساں کے پنج دعاؤں میں ضرور یاد رکھو بے پروگرام تے دیندا اجازت اللہ نگہبان اللہ واہی